0: غالب تھا اتنا خوف اندھیروں کا اے عمر، دن میں بجھا چراغ جلانا پڑا مجھے۔ غالب تھا اتنا خوف اندھیروں کا اے عمر، دن میں بجھا چراغ جلانا پڑا مجھے، دن میں بجھا چراغ جلانا پڑا مجھے۔ چار مصرے اور سماعت کریں۔ متفرق، جھوٹی ہنسی جو لب پہ سجا لی ہے آپ نے، جھوٹی ہنسی جو لب پہ سجا لی ہے آپ نے، شاید غموں سے آنکھ ملا لی ہے آپ نے، شاید غموں سے آنکھ ملا لی ہے آپ نے۔ جھوٹی ہنسی جو لب پہ سجا لی ہے آپ نے، شاید غموں سے آنکھ ملا لی ہے آپ نے۔ اور فانکے پہ فانکا کر کے بھی، فانکے پہ فانکا کر کے بھی ظاہر نہیں کیا، غربت کی لاج خوب بچا لی ہے آپ نے، غربت کی لاج خوب بچا لی ہے آپ نے۔ ننگے ہوئے وہ لوگ بس انکساف سے، ننگے ہوئے وہ لوگ بس ایک انکساف سے، جن کے دلوں میں میل تھا چہرے تصاف سے، جن کے دلوں میں میل تھا چہرے تصاف سے۔ ننگے ہوئے وہ لوگ بس ایک انکساف سے، جن کے دلوں میں میل تھا چہرے تصاف سے۔ اور اردو سے نا بلد بھی یہ کہنے لگے عمر، واقف نہیں ہیں آپ ابھی شین کاف سے۔ اور اردو سے نا بلد بھی یہ کہنے لگے عمر، واقف نہیں ہیں آپ ابھی شین کاف سے، واقف نہیں ہیں آپ ابھی شین کاف سے۔
1: سامعین، ابھی آپ کلام شاعر کے تحت محظوظ ہو رہے تھے شاعر جناب عمر حنیف کے خوبصورت کلام سے۔ آپ کو یہ پروگرام کیسا لگا ہمیں اپنی رائے سے مطلع ضرور کریں۔ آپ ہمیں ای میل کر سکتے ہیں، ہماری ای میل آئی ڈی ہے kklsurdu@gmail.com۔ آپ واٹس ایپ کے ذریعے بھی اپنے تاثرات کا اظہار کر سکتے ہیں، ہمارا واٹس ایپ نمبر ہے 7991778157۔ سامعین، اسی کے ساتھ آج کا یہ اردو پروگرام یہیں پر اختتام پذیر ہوتا ہے۔ اپنے میزبان محمد عمیر کو دے اجازت، آداب۔
2: ابھی آپ سن رہے تھے اردو کاریکرم، یہ کاریکرم آکاشوانی لکھنؤ کی پیشکش تھا اور آکاشوانی کے لکھنؤ مرکز سے ہی نشر کیا جا رہا تھا۔
3: ہم آکاشوانی کی پریاگ راج کیندر سے بول رہے ہیں۔
4: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी।
5: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से।
4: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाशवाणी में विज्ञापन बुकिंग हुई बहुत ही आसान।
5: अब घर, दफ्तर या दुकान पर बैठे बैठे आप कर सकते हैं विज्ञापनों की बुकिंग।
4: डायल कीजिए 8700014242।
5: नंबर एक बार फिर नोट करें 8700014242।
6: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना, मोदी जी का संकल्प।
7: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
6: अब तक इस योजना से 9 करोड़ 50 लाख से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित योजना के 3 गारंटीड फायदों की जानकारी के लिए अपनी बैंक शाखा से संपर्क करें।
3: संदेश के बाद आप सभी श्रोताओं का स्वागत है आकाशवाणी की प्रयागराज केंद्र में। और श्रोताओं, लीजिए सुनिए सुगम संगीत का कार्यक्रम। सुगम संगीत के कार्यक्रम में आज आप सुजाता सिंह के स्वर में गाए गीत और भजन का आनंद लेंगे। तो सबसे पहले हम आपको सुजाता सिंह के स्वर में गाए ये भजन सुनाते हैं।